0: make a difference in your community. Join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
1: सुनिए सुनिए सुनिए, पार्ल बेकर्स ने शेफील्ड में धूम मचा दी, यानी रंगारंग मिठाइयों की दुकान सजा दी। गुलाब जामुन, लड्डू, रसमलाई, फलूदा, हलवा, पूरी,
2: समोसा, चाट, नमक पारे, जलेबी, गाजर हलवा, हर किस्म की केक और मिठाई जो सबको पसंद आई।
1: लजीज चिकन पेस्ट्री, लैम पेस्ट्री, सैंडविच, चिकन पनीनी, दही बल्ले और किबाब, सब कुछ ही लाजवाब। पार्ल बेकर्स, 640 स्टेनीफोर्ड रोड, शेफील्ड, S94LP, टेलीफोन 01142 966092। पार्ल बेकर्स।
3: Getting married or know someone who is? Make your big day unforgettable with Diamond Wedding Services. From breathtaking floral decor to elegant stages, centerpieces and stunning walkways, we design every detail to perfection. However you imagine your dream wedding, our team can bring it to life. So relax, celebrate and let Diamond Wedding Services handle the magic. Call 077-680-47693 and follow us on Instagram and TikTok at Diamond Wedding Services. Your dream, beautifully designed.
4: You're listening to Link FM.
5: Sheffield's very own community radio station.
6: Link FM.
7: This is Link FM.
8: अस्सलाम वालेकुम एंड वेलकम टू क्रिकेट का शो, क्रिकेट के दीवाने। मैं हूं मसूद मलिक, को पेश करता हूं ये प्रोग्राम हर थर्सडे को, हर जुमेरात को इसी टाइम 1 से लेके 2 बजे तक। तो जनाब, उम्मीद है आप लोग सब लोग ठीक होंगे। यू आर मोस्ट वेलकम। आप लोगों का जनाब तामन हमारे साथ जारी रहे तो ये प्रोग्राम इंशाल्लाह और भी तरक्की करेगा। तो आज मेरे साथी दोनों नहीं हैं मेरे साथ, आई एम अलोन। तो बहरहाल कोई नहीं, अभी ज़हीर से बात हो रही थी तो वो शायद थोड़ी देर में कॉल करेंगे, तो इंशाल्लाह उनसे जनाब जो लास्ट वीक की लोग गए थे स्कारबरा, जहाँ पे चाटी में एनुअली एक दूसरे को फेस करती हैं, शायद ये यॉर्कशायर का एक टूर्नामेंट है, तो उसके बारे में उनसे बात करेंगे। तो उम्मीद है कि जब वो कॉल करते हैं तो फिर उनसे हमारी मुकम्मल उस टूर्नामेंट जो हुआ है, एक दिन का टूर्नामेंट होता है, वो संडे को हुआ था, लास्ट संडे को, तो उसके ऊपर इंशाल्लाह उनसे बात होगी। तो जहाँ तक क्रिकेट का ताल्लुक है, मतलब इंटरनेशनल क्रिकेट इस वक्त काफ़ी मतलब सीज़न चल रहे हैं, वहाँ पे हमारा इंग्लैंड का जो सीज़न है ये लास्ट श्रीलंका टूर कर रहा है इस वक्त इंग्लैंड में, और आज सेकेंड ODI जो है वो लीड्स में इस वक्त खेला जा रहा है। तो मेरे पास जो लेटेस्ट स्कोर आ रहा है वो श्रीलंका ने 39 किया है 7 ओवरों में, ये 50 ओवर की गेम है और उनका कोई खिलाड़ी आउट नहीं हुआ। निशांका 20 पे और मेंडिस जो हैं वो 18 पे खेल रहे हैं। इसके अलावा एक और मैच जो इस वक्त हो रहा है वो ऑस्ट्रेलिया टूर कर रहा है साउथ अफ्रीका का, ये भी वनडे मैच है और ये इस वक्त डर्बन साउथ अफ्रीका में खेला जा रहा है। तो इसमें ऑस्ट्रेलिया ने पहले टॉस जीता था लेकिन उन्होंने बॉलिंग करने का फैसला किया और इस वक्त जो स्कोर है वो साउथ अफ्रीका का 48.4 ओवर हो गए, मतलब 6-8 बॉल ही रह गए हैं पीछे, तो 250 से 285 और उनके 6 खिलाड़ी आउट हुए हैं। तो उनका स्कोर बोर्ड जनाब आपसे मैं शेयर करता हूँ, तो उसमें डीकॉक्स जो उनके बड़े अच्छे ओपनर हैं वो आज जल्दी आउट हो गए थे 14 पे, और टोनी डी जोर्जी जो कि वो भी बड़े अच्छे बैट्समैन हैं लेकिन वो तो ज़ीरो पे ही आउट हो गए थे। उसके बाद उनके जो नाब कप्तान हैं बबूमा, वो उन्होंने 30 किए, और लेकिन सबसे ज़बरदस्त नुमाया जो इनिंग है वो मैथ्यू ब्रिजे ने खेली है, उन्होंने 112 किया था और 106 बॉलों पे, जिसमें 2 छक्के और 14 चौके। जनाब बड़ी ज़बरदस्त बैटिंग की उन्होंने। रिकल्टन ने सिर्फ 27 किए। डेविड मिलर जो कि बड़े अच्छे बॉलर बैट्समैन भी हैं, उन्होंने 9 बनाए, और मार्को जेंसन जनाब उनके बॉलर हैं लेकिन उन्होंने भी ज़बरदस्त बैटिंग की, उन्होंने 58 बॉल्स में अभी तक वो खेल रहे हैं 75 किए हैं और उनको 4 छक्के और 7 चौके लगा चुके हैं। उनके साथ कॉर्बिन बॉश हैं, तो ये अभी मार्को जेंसन भी आउट हो गए हैं, तो इस तरह उनका लास्ट ओवर है अब 289/7 है। जहाँ तक बॉलिंग का तल्लक है तो 3 विकेटें नेथन एलिस ने ली हैं और 2 एडम जंपा जो कि बड़े अच्छे स्पिनर हैं उन्होंने ली, और 1 जॉश हेजलवुड की है। तो ये तो जनाब इसकी सूरत हाल थी इस इंटरनेशनल मैच की जो कि ऑस्ट्रेलिया और साउथ अफ्रीका का हो रहा है। इसके अलावा जनाब देखते हैं हमारे पास दूसरी ये खबर है कि पाकिस्तान इस वक्त जनाब जापान में है जहाँ पे एशियन गेम्स हो रही हैं, और वहाँ पे अपकमिंग जो मैच पाकिस्तान और इंडिया अलबन वो पहले ही से क्वार्टर फाइनल्स के लिए मेरा ख्याल है कि वो कर चुके हैं, उनको उन्होंने स्ट्रेट क्वार्टर फाइनल में डाला था। तो जो वहाँ पे जो छोटी टीमें हैं उनके आपस में मैचेस हो रहे हैं, और पाकिस्तान और इंडिया के मैचेस जो हैं अलबन वो अभी मेरे पास जैसी न्यूज़ आती है मैं आपको जनाब वो शेयर करूंगा। तो इंटरनेशनल क्रिकेट की ये बात हो रही थी, तो आई एम वेटिंग फॉर ज़हीर अब्बास, अगर आप सुन रहे हैं तो प्लीज़ ज़रूर कॉल कीजिए, तो आपसे गपशप लगेगी। और यहाँ तक बताते चलें जी कि ये जो हमारा शो है क्रिकेट का शो है ये शेफील्ड स्टूडियोज़ लिंक 96.7 FM से हर जुमे रात को पेश किया जाता है, इसी वक्त पेश किया जाता है, और इसमें हम आपके साथ जो हमारी खास करके लोकल क्रिकेट है, अभी तो सीज़न हमारा लोकल क्रिकेट का जो आउटडोर सीज़न है वो ख़त्म हो चुका है, बहरहाल जो इंडोर क्रिकेट है वो कल ही मेरा ख्याल गालमन शुरू हो गई है 23rd से, और वो इरफान खान कंडक्ट कर रहे हैं मेरा ख्याल है वो वाला शुरू हुआ है, तो उसके ऊपर बारे में अगर इरफान से कहीं मेरी बात हुई तो इंशाल्लाह वो भी आपसे डिस्कस करेंगे। तो बाकी इंटरनेशनल क्रिकेट, और इस साल मैं आपको बताता चलूं कि जी बड़ा ज़बरदस्त हमारे जितने ये लोकल क्रिकेट थी इसमें मतलब बहुत ही अच्छे मैचेस देखने को मिले, और ज़बरदस्त मौसम भी बड़ा अच्छा रहा, वो के लेटर एंड में थोड़ी सी गर्मी ज़्यादा थी लेकिन उसके बावजूद हमारे जनाब यंग और जनाब जितने भी लेजेंड्स हैं क्रिकेट के यहाँ के वो लोगों ने ज़बरदस्त क्रिकेट खेली, और जो लोग सामीन को वहाँ पे जनाब बड़ा महसूस किया, और यही बात है कि क्रिकेट यहाँ पे हमारे मैंने जैके लास्ट प्रोग्राम में बताया था कि वी हैव गॉट 3 लीग्स जो हमारे अपने लड़के चला रहे हैं, उसमें सरफ़िर से अलामा इकबाल की लीग, अलामा इकबाल लीग है, ये पुरानी लीग है काफ़ी और अच्छी लीग है ये भी, इसमें इनके मोस्टली मैचेस संडे को होते हैं। फिर इसके अलावा RSL है, रोजम सुपर लीग, ये ताहिर नवाज और शाहिद नवाज चलाते हैं, इनकी लीग जो है ये भी अब तो मैं समझूंगा कि वन ऑफ द ओल्ड लीग्स हो गई है, और इनके मैचेस मोस्टली जो है वो वीकडेज में होते हैं। तो फाइनली जो अभी यंग लीग जो हमारे इरफान खान साहब चलाते हैं वो यॉर्कशायर प्रीमियर लीग YPL, वो ज़बरदस्त लीग वो भी वो चला रहे हैं, और उनके भी ज़बरदस्त मैचेस संडेज को ही होते हैं। इसके अलावा फिर कोई और मैचेस भी थे स्मैश के, 100 बॉल भी थे और वो भी जनाब अलामा इकबाल ने भी करवाए, और इस तरह ये था कि क्रिकेट पूरा जो सीज़न था हमारा क्रिकेट का इट वाज़ एक्सेप्ट फॉर मेरे ख्याल है एक फ्राइडे को हमारे मैचेस नहीं होते थे और सैटरडे को तो दूसरे मैचेस होते हैं, लेकिन ये बाकी 5 दिन में ہماری کرکٹ جو ہے یہاں کے لوکل لیگز جو ہیں وہ جناب میدان سجائے رکھتی تھیں اور بڑا زبردست مقابلے. وی ہیو گاٹ ویری گڈ یو نو ینگ پلیئرز کمنگ ان ٹو دس لیگ اور اس میں یہ ہے کہ ان کو بڑا اچھا موقع مل رہا ہے سینئر کھلاڑیوں کے ساتھ کھیلنے کا اور اپنے جناب وہ پرفارمنس سے انہوں نے بڑا مطلب بڑا سامعین کو بڑا زبردست قسم کا ایک پرفارمنس دے کے انہوں نے جناب سامعین کو حیران کیا کہ یہ ینگ لڑکے بھی دیر ٹینس اور بہت ہی اچھا کھیلتے ہیں. تو آل کریڈٹ گوز ٹو دیز لیگس جو کہ ان ینگ لڑکوں کو جناب اپنے ساتھ لے کے چل رہے ہیں اب. اور اوبویسلی یہ کرکٹ جتنا شوق بڑھے گا تو بچے اس میں آگے آئیں گے. تو وی ہیو گاٹ ویری گڈ ٹیلنٹ, آل راؤنڈ ٹیلنٹ ہے یہاں پہ ہمارے پاس جناب. اور دس از ناٹ لمیٹڈ ٹو جسٹ ون کمیونٹی, ہمارے جناب پاکستان سے بھی ہیں, انڈیا کے بھی لڑکے کھیل رہے ہیں, بنگلہ دیش سے بھی آئے ہیں لڑکے جو یہاں پہ ہیں وہ بھی کھیل رہے ہیں. تو باقی افغانستان کی ایک ٹیم ہے بڑی زبردست ان کے افغانی بچوں کی, وہ انہوں نے تو اس سال وائی پی ایل جناب وہ ٹرافی لفٹ کی تھی, انہوں نے جیتا تھا انہوں نے فائنل. تو اس حساب سے دیکھا جائے تو اٹ از اے گریٹ سروس ٹو دا کمیونٹی کہ یہاں پہ ہم لوگ سب یہ کرکٹ کو انجوائے کرتے ہیں ڈیورنگ دا سمر سیزنس. تو آئی ایم جسٹ ویٹنگ فار اپنے ظہیر عباس, اگر سن رہے ہیں تو پلیز, اف یو آر اگر آپ فارغ ہیں تو پلیز مجھے ضرور کال کیجیے اور ہوپ فلی آپ سے بات ہوگی. تو جب تک وہ کرتے ہیں تو چلیں میں آپ کو اپڈیٹ کر دیتا ہوں کہ یہ جو ہماری آئی سی سی کی رینکنگز ہیں اس وقت کرکٹ, اوبویسلی سب لوگ ہم لوگ فالو کرتے ہیں اینڈ وی آر مور انٹرسٹڈ کہ جناب ہماری ٹیمیں جو ہیں خاص کر کے انڈیا ہے, پاکستان ہے, جو سعودی کی ٹیمز ہیں ان کا کیا صورتحال ہے. تو ٹیسٹ رینکنگز میں دیکھا جائے تو یہ جو آئی سی سی ٹیسٹ رینکنگز ہیں اس میں آسٹریلیا اس وقت پھر ابھی تک نمبر ون ہے, ساؤتھ افریقہ نمبر ٹو ہے, نیوزی لینڈ نمبر تھری پہ اور نمبر فور پہ انڈیا ہے, انگلینڈ نمبر فائیو پہ آیا کیونکہ انہوں نے کلین سویپ کیا تھا پاکستان کو 3-0 جو ریسنٹ یہاں پہ سیریز ہوئی تھی ٹیسٹ کرکٹ کی. تو بنگلہ دیش بڑی اچھی پرفارمنس دے رہا ہے, وہ چھٹے پہ آگے ہیں, انہوں نے پاکستان کو بنگلہ دیش میں ہرایا تھا اور اس وجہ سے وہ اوپر آ گئے ہیں. سری لنکا نمبر سات پہ ہے, پاکستان نمبر نو پہ ہے, ویسٹ انڈیز آٹھ پہ ہے. تو زمبابوے ان جو ٹیسٹ پلیئنگ کنٹریز ہے اس میں نمبر 10 پہ ہے, اس کے بعد پھر باقی کنٹریز ہیں. تو او ڈی آئی کی رینکنگز جو کہ آئی سی سی کی اپ ڈیٹ ہوئی ہوئی ہیں 22 سپٹمبر تک, اس میں انڈیا از نمبر 1, نیوزی لینڈ نمبر 2 پہ ہے, ساؤتھ افریقہ 3 پہ ہے, پاکستان ساؤتھ افریقہ سوری آسٹریلیا 3 پہ ہے. تو 4 پہ ساؤتھ افریقہ اور 5th از پاکستان, 6th از انگلینڈ اور سری لنکا نمبر 7 پہ اور افغانستان 8th اور بنگلہ دیش 9 پہ اور نمبر 10 پہ ویسٹ انڈیز اور اس کے بعد 11 پہ زمبابوے اور باقی ٹیمز, اس طرح ان کی رینکنگز ہیں. تو اس میں انڈیا از نمبر 1. آ جائیں آگے T20, تو اس میں جناب یہ 22 سپٹمبر تک تھا لیکن میرا خیال ہے کہ اس میں کوئی چینجز ہیں ابھی, کیونکہ اس میں انگلینڈ میرا خیال ہے نمبر 1 پہ آ چکا ہوا ہے. دس واز اے نیوز آئی ریڈ اے فیو ڈیز بیک. بہرحال رینکنگ جو میرے پاس آ رہی ہیں اس میں انڈیا از نمبر 1, انگلینڈ نمبر 2, آسٹریلیا نمبر 3, نیوزی لینڈ 4 پہ ہے, پانچویں پہ ساؤتھ افریقہ ہے, چھٹے پہ پاکستان ہے, ساتویں پہ از ویسٹ انڈیز, 8 بلانگس ٹو بنگلہ دیش اور نمبر 9 سری لنکا اینڈ نمبر 10 افغانستان اینڈ دین آئرلینڈ زمبابوے فالو دیم. سو اس میں میں دیکھ رہا ہوں کہ جی یہ جو T20 ہے اس میں دیر آر اباؤٹ 102 کنٹریز, زبردست ہے جی, جن کی یہاں پہ رینکنگز میں آ رہی ہیں. تو دیٹ مینس کہ کرکٹ از گروئنگ گلوبلی ناؤ. یہاں پہ میں دیکھ رہا ہوں کوسٹو ریکا ہے, گریس ہے, نیپال کی ٹیم ہے اور پھر منگولیا بھی ہے اور فجی, چائنا, ٹرکی, سربیا, क्रोएशिया और एवरीवेयर क्रिकेट इज बीन प्लेइंग ऑल अराउंड द वर्ल्ड. तो अभी जो ये हमारा एशियन कप हो रहा है इस वक्त, एशियन गेम्स हो रही हैं, वो जापान में हो रही हैं ऑब्वियसली, और वहाँ पे ये क्रिकेट शामिल है. तो जापान की अपनी टीम भी है, दे आर बड़ी अच्छी टीम है उनकी, और गिविंग टफ गेम जनाब वो दे रहे हैं. जो जो भी टीमें वहाँ पे खेल रही हैं उनका खासा मुकाबला अच्छा हो रहा है. तो उसके बाद मेरे पास जो रैंकिंग्स है ये तो, हाँ वेमेंस में देखा जाए तो इसमें ओडीआई की जो रैंकिंग है, टेस्ट क्रिकेट तो नहीं होती है वुमेन की, इनकी ओडीआई में ऑस्ट्रेलिया नंबर 1 है और इंग्लैंड नंबर 2, इंडिया नंबर 3, फोर्थ इज़ साउथ अफ्रीका, फिफ्थ इज़ न्यूजीलैंड, सिक्स्थ इज़ श्रीलंका, सेवन्थ इज़ वेस्ट इंडीज़, एट्थ बांग्लादेश, नाइन्थ पाकिस्तान और दसवें पे आयरलैंड है. तो उसके बाद फिर बाकी टीम्स दे फॉलो देम. और जो T20 है वुमेन्स में, उसमें ऑस्ट्रेलियन वुमेन आर एट द टॉप, फॉलोड बाय इंग्लैंड, इंडिया, न्यूजीलैंड, साउथ अफ्रीका, श्रीलंका, वेस्ट इंडीज एंड देन पाकिस्तान एंड आयरलैंड एंड बांग्लादेश. सो लॉट ऑफ क्रिकेट. और वुमेन्स का भी देखा जाए तो मैं इसमें मोर देन 80 टीम्स वर्ल्ड अराउंड द वर्ल्ड जनाब वो वुमेन क्रिकेट खेलती हैं. तो नो डाउट इट्स अ ग्रेट थिंग कि क्रिकेट जो है वो ऑल ओवर द वर्ल्ड अब खेली जा रही है, और बड़ी ज़बरदस्त बात है ये. तो क्रिकेट जितनी, मतलब मैं समझता हूँ कि क्रिकेट ने काफ़ी ये ड्यूरिंग द लास्ट एक डेकेड में बहुत ही तरक्की की है और हर तरफ फैल गई है क्रिकेट. तो इट्स गुड. फुटबॉल के बाद मैं समझता हूँ कि क्रिकेट इज़ गेटिंग काफ़ी, क्रिकेट की जो है वो डेवलपमेंट हो रही है. तो इट्स गुड फॉर द प्लेयर्स ऑल अराउंड द वर्ल्ड, और क्रिकेट के लिए भी अच्छा है. जितनी के क्रिकेट खेली जाएगी उतना ही उसमें अच्छी क्रिकेट देखने को मिलेगी और नए नए खिलाड़ी जो हैं वो जनाब आएंगे. तो इस वक्त जनाब मेरे पास, मैं आपसे शेयर करना चाहूँगा अब रैंकिंग्स ऑफ द इंडिविजुअल प्लेयर्स. और सबसे पहले ऑलराउंडर्स हैं तो इसमें सिकंदर रज़ा जो कि जिम्बाब्वे के हैं वो नंबर 1 पे हैं, साइम अयूब जो पाकिस्तान के हैं वो नंबर 2 पे हैं, विल जैक्स इंग्लैंड के नंबर 3 पे हैं, फिर नेपाल के हैं दीपिंद्रा सिंह, और फिर अफगानिस्तान के हैं अजमतुल्ला, और छठे पे रोस्टन चेज हैं वेस्ट इंडीज़ वाले, और हार्दिक पांड्या नंबर 7 पे हैं. तो इस तरह ये पाकिस्तान के दो और एक और खिलाड़ी हैं मोहम्मद नवाज़, वो 11वें नंबर पे हैं. तो इसमें अच्छी इनकी मैं समझता हूँ कि चल रही है. और आगे आपसे अब चाहिए शेयर करते हैं जी कि ऑलराउंडर की रैंकिंग के बाद इसमें मेरे पास आती हैं तो मैं आपसे शेयर करता हूँ. तो मीनवाइल आपको फिर बताते चलें, जिम्बाब्वे और वेस्ट इंडीज़ का भी आज एक ओडीआई हो रहा है जो कि इस वक्त जिम्बाब्वे ने बैटिंग कर रहा है. दे आर चेजिंग 299 वेस्ट इंडीज़ ने स्कोर किया था इन देयर स्टिपुलेटेड 50 ओवर्स, और उनके 6 खिलाड़ी आउट हुए थे. तो आई वुड लाइक टू शेयर देयर स्कोर कार्ड्स में, नो सॉरी दिस इज़ नॉट द मेंस, ये मेरे ख्याल है वेमेंस का है, सॉरी आई स्किप्ड इट. वेस्ट इंडीज़ ने 299 किया था और जिम्बाब्वे वुमेन दे आर चेजिंग दैट एंड दे आर 65-2 एट द मोमेंट. तो इसके अलावा जो मैच और हो रहा है जनाब वो भी आपसे मैं शेयर करूँगा. तो अभी मुझे इंतज़ार है ज़हीर अब्बास का. तो मीनवेल आप लोग ऑब्वियसली हमारी लाइंस जो हैं इस वक्त मेरा ख्याल है काम नहीं कर रही हैं स्टूडियोज़ की. नॉर्मली अगर लाइंस कर रही हो तो आप लोग हमें कॉल कर सकते हैं, लेकिन अनफॉर्चुनेटली वो नहीं कर रही हैं. तो आपसे यही गुजारिश है कि आप लोग जब तक हमारी लाइन नहीं, आप हमारा ये प्रोग्राम ज़रूर सुना करें और फीडबैक अभी हमारी इस वक्त मैं आई एम नॉट श्योर इफ आई एम लाइव ऑन द फेसबुक, लेकिन अगर फेसबुक पे हूँ तो आप यू आर मोस्ट वेलकम, और फेसबुक पे भी हमें आप जनाब कर सकते हैं फॉलो, और उसमें आप अपने कमेंट्स भी दे सकते हैं। तो रैंकिंग्स में मैं फिर दोबारा आपके पास आता हूँ, और जनाब ये तो टीम रैंकिंग्स थी, प्लेयर्स रैंकिंग्स मेरे पास है, मेंस बॉलिंग अभी नहीं है मेरे पास, रैंकिंग्स नहीं आ रही, तो फिर भी इंशाल्लाह जैसे मेरे पास आती है मैं आपके साथ शेयर करता हूँ। तो हाँ जी, ये टेस्ट की मेरे पास सब रैंकिंग्स आ गई हैं, तो इसमें सबसे पहले जनाब समोरदा ये निकल नहीं रही किन रैंकिंग से, तो ज़हीर अब्बास का फ़ोन आ रहा है, तो इंशाल्लाह जनाब मैं ज़हीर अब्बास से बात करता हूँ और फिर आपसे जनाब। अस्सलाम वालेकुम। हाँ जी ज़हीर साहब, कैसे हैं? बिल्कुल ठीक ठाक है, आपकी बस कॉल का इंतज़ार थी। तो जनाब यू आर वेलकम, और इस वक्त आप जनाब बिल्कुल रेडियो पे हैं, तो सुनाएं क्या हाल वाल ठीक ठाक हैं?
6: शुक्र सर, बिल्कुल ठीक ठाक, अल्लाह के करम है जी। आप सुनाएं कैसे
8: जी
6: गुजर रहे हैं आपके?
8: बस जी बिल्कुल अल्लाह का शुक्र है, मौसम तो बड़ा अच्छा हुआ हुआ है, मैं तो समझ रहा था फिर से दोबारा क्रिकेट का सीजन आ गया है दो दिन से।
6: जी बिल्कुल सोच भाई, ये हीट में फिर एक गुजर रही है
8: जी जी,
6: और बड़ी हैरानगी की बात है कि मिड सितंबर में जो है ना ऐसा भी मौसम है, दिस इज ए वेरी गुड वेदर। आप सही कह रहे हैं, हम तो अभी भी क्रिकेट खेल सकते हैं।
8: जी बिल्कुल सही है, इफ वी गेट अ अर्ली स्टार्ट खेलें तो खत्म भी हो जाए हैं जी दिन के अंदर ही, तो वेरी गुड जी। तो वो बस आपसे जनाब बड़ी हमें तशनगी थी कि पूछें जनाब, आप संडे को गए थे स्कार्बरा, तो व्हाट हैपेंड देयर?
6: जी स्कार्बरा जी मसूद भाई, बड़ा अच्छा मौसम था, और जाहिर है पता आपको ग्राउंड तो माशाल्लाह बेहतरीन ग्राउंड है वहाँ पे
8: जी,
6: और जो हम जो फैंस थे 15-20 लड़के हम जो साथ गए थे टीम के
8: जी जी,
6: तो हमारे लिए तो बड़ी अच्छी गुड डे थी। हमने वहाँ पे बीच पे गए, हमने फिश वगैरह भी खाई है वहाँ पे, मैच भी देखे है
8: जी जी,
6: लेकिन जो टीम शेफील्ड थी जी अनफॉर्चुनेटली उनकी कोई अच्छी डे नहीं थी, वो कोई अच्छी परफॉर्मेंस नहीं दे सके
8: जी,
6: और
8: जी।
6: वो फर्स्ट राउंड में बाहर हो गए थे।
8: अच्छा,
6: तो जो टीम के लिए तो अनफॉर्चुनेटली नॉट अ ग्रेट डे, बट द फैंस हु वेंट दे रियली एंजॉय द डे, हमने तो बड़ा मजा किया भाई।
8: चलें बड़ी अच्छी बात है कि आप लोगों ने एंजॉय किया, तो थोड़ा सा मुझे इस फॉर्मेट का बता दें, कौन कौन सी टीमें आई थी और आपके जो मैचेस हुए थे वो
6: पहला मैच जो हुआ था वो बिटवीन ब्रैडफोर्ड एंड लीड्स का मैच था, वो 10 बजे शुरू हुआ था और 80 बॉल की गेम थी ये
8: जी जी,
6: वो मैच जो है ना ब्रैडफोर्ड जीत गई थी, लो स्कोरिंग गेम थी, वहाँ पे जो लीड्स वाले उन्होंने पहले बैटिंग की उन्होंने 107 स्कोर किया था
8: जी जी,
6: और जो ब्रैडफोर्ड की टीम है उन्होंने ये स्कोर 15 बॉल्स पास चेस कर लिया लेकिन 7 विकेट उनकी गिर गई थी।
8: अच्छा तो, क्लोज हुआ, मतलब शुड हैव बीन 15 गेंदें पहले जीते तो उसका मतलब कि अच्छी बैटिंग की उन्होंने ब्रैडफोर्ड ने।
6: जी बिल्कुल बिल्कुल, लेकिन जैसे मैंने कहा कि वहां पे उन्होंने 7 विकेट गिरा दी, तो वो क्लेवर खेले हैं सोचता है, वो मतलब कि उन्होंने विकेट तो गिराई है लेकिन उन्होंने अपना जो रन रेट था ना
8: जी जी
6: गिरने दिया।
8: ओके,
6: वो स्कोर बनाते रहे, विकेट गिर के स्कोर बनाते रहे, तो जब हमारी बारी आई सोच भाई तो हमने टॉस हुडिसफील्ड जीत की थी, उन्होंने हमें पहले बैटिंग दे दी, और अनफॉर्चुनेटली हमारा कोई भी लड़का ऐसा नहीं था जिसने कोई भी ऐसी परफॉर्मेंस दी हो, और हमने 80 बॉल पे 78 किया, 80 भी नहीं पूरा किया।
8: ओहो बेस, तो क्या वजह थी, क्यों विकेट ऐसी थी या उनकी बॉलिंग बहुत अच्छी थी?
6: नहीं सोच भाई, दरअसल ग्राउंड थोड़ा बड़ा था, स्ट्रांग विंड थी एक साइड पे, और हुडिसफील्ड की टीम जो है ना उनके पास कुछ 6-7 स्पिन बॉलर थे।
8: ओके ओके,
6: जब उन्होंने पेस दी नहीं है और स्पिन बॉलर को वहां पे जो है ना बाउंड्री क्लियर करना बड़ा मुश्किल था, बेहतर यही होता कि अगर ये थोड़ा ज्यादा रोटेट करते तो बैट बॉल को मारते, लेकिन इन्होंने कोशिश की कि हाथ बॉल को मारे, तो उसकी वजह से कोई गेम नहीं चली इनकी। और जब हमने फील्डिंग की तो हमारी बॉलिंग अटैक बड़ी अच्छी बॉलिंग अटैक थी हमारे पास, तो हमने उनकी 5-6 विकेट ले ली थी, और वो काफी मतलब उन्होंने स्ट्रगल किया है, समय आखिरी 10 बॉल तक गेम गई है, तो मेरे अंदाजे में अगर हमारा स्कोर 110-100 स्कोर हो जाता ना तो हमें फेवर करता था, लेकिन अनफॉर्चुनेटली बैटिंग जो है ना बिल्कुल नहीं चली, बॉलिंग हमारी अच्छी थी, उन्होंने बड़ी फाइट की है, लेकिन 80 स्कोर 80 बॉल पे जो है ना ये तो تو آپ کو پتا ہے کہ رن بال کا میچ ہے,
8: جی جی,
6: کیونکہ سیکنڈ ٹیم کو پتا ہے آلریڈی کہ کیا اسٹاک ریٹ ہے, اس لیے ان کو زیادہ رسک لینے کی ضرورت نہیں ہے.
8: اوکے اوکے جی, مطلب لاسٹ ٹائم تو وی ور ان دا فائنل میں, خیال ہے فائنل کھیلے تھے نا؟
6: جی ہاں جی بالکل, لاسٹ میں فائنل کھیلے تھے, بڑا اچھا مطلب نظام تھا اس دن.
8: جی
6: وہ لڑکا طارق تھا جس نے 250 کی تھی, وہ اس بار بھی کھیلا ہے.
8: جی
6: حمزہ تھا جی, اس میں سرو تھا, دانش چودھری, ضیاء وغیرہ, عظیم باوا, بڑی اچھی ٹیم تھی, لیکن بس جی وہ کوئی بیٹنگ کے لحاظ سے بالکل نہیں چلے.
8: او ہو, دیٹس چلیں کوئی نہیں, اگلا سال صحیح انشاءاللہ. ہاں جی بالکل جی بالکل, کوشش بالکل ہونی چاہیے جی ان شاء اللہ. ہماری یہاں پہ میں تو سمجھتا ہوں کہ بڑی اچھی ٹیمیں ہیں اور بڑے اچھے لڑکے ہیں ہمارے پاس, بس یہی ہے
6: کہ ان کی تھوڑی بولنگ زیادہ تھی, بیٹنگ تھوڑی کمزور تھی, تو بیلنس برابر نہیں تھا.
8: جی جی,
6: اگر اس میں اگر دو لڑکے اچھے بیٹسمین ہوتے نا, بولر کم ہو جاتا نا, تو شاید وہ بہتر تھا ہمارے لیے. لیکن سوچ بھائی یہ کیونکہ دور کا ٹور ہوتا ہے تو ہر کھلاڑی اویلیبل بھی نہیں ہوتا,
8: ایسی بات ہے,
6: اس کے مطابق سلیکشن ہوتی ہے. And you try to select your best team from the options available to you.
8: Yeah, that's right. Yeah.
6: Unfortunately, it wasn't the best day for us.
8: وہاں پہ موسم تو بڑا اچھا تھا.
6: جی ہاں بالکل جی, سنی جی تھوڑی سی کیونکہ بیچ کے پاس وہاں پہ تو
8: آواز چلتی ہے. جی ہاں
6: جی, لیکن اس کے علاوہ جو نا بڑا مطلب بہترین موسم تھا, کلیئر اسکائی, سنی جی, ریلی
8: گڈ. چلو ویری گڈ. تو یہ جیتا کون تھا پھر, فائنل کون جیتا تھا؟
6: جی فائنل میں بریڈ فورڈ جیت گیا تھا.
8: کس کے ساتھ کھیلے تھے؟ لیڈز کے ساتھ.
6: جی لیڈز کے نا ہڈرسفیلڈ نے کھیلے تھے بریڈ فورڈ.
8: اوکے اچھا
6: جی, تو ہڈرسفیلڈ نے بریڈ فورڈ نے پہلے بیٹنگ کی تھی اس میچ میں, اور یہ لاسٹ جو میچ ہوا تھا قدرتی بات ہے کہ پتہ نہیں کیوں لاسٹ میچ میں انہوں نے 170 پلس سکور کیا, 180 بریڈ فورڈ نے.
8: او ہو زبردست, 80 بالز میں
6: نہیں 100 بالز تھا لاسٹ میچ.
8: اچھا لاسٹ میچ 100 بالز کا تھا, ٹھیک
6: ہے بالکل. اور سن بھائی یہ دیکھیں جی وہ ہڈرسفیلڈ چیز کے تو وہ 15-20 سکور سے آ رہے ہیں میچ, تو میرے اندازے میں جو پہلی وکٹ تھی نا, جیسے یہ دو میچز ہوئے تو وکٹ کافی فلیٹ ہو چکی تھی, تو فائنل میچ میں بال زیادہ آ رہا تھا, بیٹ پہ سکورنگ تھوڑی ایزی ہو گئی تھی. پہلے دو میچز میں جو نا زیادہ بولنگ کنڈیشن تھے کیونکہ وہاں پہ سمندر بھی قریب بھی ہے اور ہوا بھی کافی تھی, تو وکٹ میں شاید تھوڑا موئسچر تھا. لیکن آج آج دا ڈے وین ٹون وکٹ گاٹ ڈرائی اینڈ ڈرائی اینڈ بیکم ویری گڈ ٹو بار ان دا لاسٹ میچ.
8: وہ تو پھر آپ کو میچ ارلی ملا نا, تو اس کی وجہ سے بھی پھر یہاں سے سفر کر کے بھی لڑکے گئے تھے, اٹس کوائٹ اے ڈرائیو فرام ہیئر. جی ہاں
6: پہنچے نا, ان کے پاس یقین کریں 5 منٹ ریڈی ہو کے یہ چلے گئے فیلڈ پہ, تو اگر یہ آتا کہ نہ پہلے پہنچ جاتے نا, تھوڑی سی لنک ان کے لیے بہتری تھی.
8: جی
6: بہت پہنچے, یہ بھی تھوڑے لیٹ پہنچے وہاں پہ, اور جیسے پہنچے میچ شروع ہو گیا تو ان کو موقع بھی نہیں ملا کہ آپ گروپنگ کریں, کوئی پلاننگ کریں, وکٹ کیسی ہے دیکھے پہلا میچ, تو کافی مس کر گئے تھے. پلاننگ کے بغیر رتبہ پھر ایسے ہی ہوتا ہے, کبھی گڈ لک کبھی بیڈ لک.
8: ہاں دیٹس واز دا بیٹر ٹیم ونز آن دا ڈے, اور بس یہی لک بھی اپنا کھیلتی ہے جناب, لک دے ور ان لکی. تو بہرحال کوئی نہیں, اٹس ناٹ اینڈ آف دا اسٹوری, ان شاء اللہ نیکسٹ ایئر پھر جائیں گے. لاسٹ ایئر
6: دیکھیں
8: جی جی,
6: ہم نے وہاں پہ صبح بریکفاسٹ کی ہے, پھر دن کو ہم نے فش کھائی ہے, واپس ہم آئے ہیں ریسٹورنٹ روم گئے, وہاں پہ ہم ریسٹورنٹ گئے, تو ڈے تو بڑی اچھی گزری ہے, بس یہ ریزورٹ کے برابر نہیں آئے جو ہے نا, باقی دن بڑا اچھا تھا.
8: اوکے اوکے چلیں, بڑی اچھی بات ہے یہ. تو باقی جناب ابھی انڈور شروع ہو گئی ہے کرکٹ یہاں پہ رودرم میں, تو کل شروع ہوئی ہے عرفان خان والی میگھالیہ لیگ. تو
6: جی ہاں بالکل, میں نے سنا تھا بھائی, مجھے کوئی خاص ڈیٹیل نہیں پتا, لیکن
8: جی ہاں
6: بالکل سننے میں آیا کہ ان کی وہ انڈور شروع ہو گئی ہے.
8: ہاں جی, میں نے بھی میڈیا پہ ہی اس پہ دیکھا ہے, فیس بک پہ ہی دیکھا ہے, انہوں نے لگایا ہوا تھا کہ ہماری شروع ہو گئی ہے, تو دیٹس گڈ کہ واپس جو لڑکے مطلب اپنے آپ کو فٹ رکھنے کے لیے پورے سیزن میں وہ جناب
6: کچھ لڑکے ایسے ہیں جو آپ نے صحیح کہا کہ وہ پورا سیزن ہی کھیلتے ہیں رشید بھائی, اور رشید بھائی دیکھیے شوق بھی ایسی ہے, انڈور بھی بڑا مزہ آتا ہے, ٹھیک ہے تھوڑا الگ ہے سچویشن
8: جی,
6: لیکن بڑی مطلب اچھی سسٹم ہو رہا ہے. انڈور کا یہ بڑا فائدہ ہے کہ یہ سردیوں کا موسم ہوتا ہے, اور
8: ظاہر بات اب میری فرسٹ بریک آ رہی ہے, تو اگر آپ کو ٹائم ملا تو سیکنڈ بریک میں ہم انٹرنیشنل کرکٹ پہ بات کریں گے, تو پلیز ذرا اگر ٹائم ملے تو ضرور کال کیجیے. ہاں جی بہت شکریہ جناب زہیر, تھینک یو ویری مچ. یہ تھے جی زہیر عباس صاحب ہمارے, तो इंशाल्लाह ब्रेक के बाद भी उनसे बात होगी. तो गोइंग ऑन टू द ब्रेक, स्टे ट्यून्ड.
9: My name is Shireen.
10: My name is Abdul Rahman.
11: My name is Sai Mudassir.
12: This is Rohan.
13: My name is Rizwan Ishfaq.
14: My name is Asham.
15: My name is Azan Mudassir.
16: This is Ariba and you are listening to Link FM.
17: You are listening to Link FM 96.7.
18: Are you a taxi or private hire driver in Rotherham or Sheffield? Have you been involved in an accident? The claim team on Kimberworth Road, Rotherham is here to help you. We pay a £2,000 referral fee for non-fault taxi claims. Call us today on 0330 057 1009. That's 0330 057 1009. The claim team is here to help you get back on the road. Terms and conditions apply.
19: iTech Commercial Refrigeration and Air Conditioning. अगर आपको रेस्टोरेंट, टेक अवे, दुकानों और तमाम कमर्शियल फ्रिज फ्रीजर कोल्ड रूम और एयर कंडीशन की सर्विस और रिपेयरिंग की जरूरत है तो iTech Commercial Refrigeration and Air Conditioning की तजुर्बाकार टीम आपके लिए हाजिर है. iTech Commercial Refrigeration and Air Conditioning. Contact number 07955198814 and 07955198824.
20: क्या आप किसी तकरीब का एहतमाम कर रहे हैं? शादी, मेहंदी, मिलाद शरीफ या खत्मे कुरान, छोटी महफिल हो या बड़ा इज्तिमा, याद रखें शाहिद केटरिंग सर्विस 30 साल से ज्यादा तजर्बे के साथ हम 30 से 5000 अफराद तक की तकरीबात के लिए मियारी और लजीज खाने का बेहतरीन इंतजाम करते हैं. हमारे यहाँ प्रोफेशनल केटरिंग स्टाफ सर्विस भी दस्तयाब है ताकि आप बेफिक्र होकर अपनी तकरीब एंजॉय करें. बेहतरीन मियार, जायका और बा एतमाद सर्विस, यही हमारी पहचान है. राबता करें 07796510422 या विजिट करें शाहिद केटरिंग सर्विस, पाकिस्तान मुस्लिम सेंटर, शेफील्ड. आपकी खुशियों का बेहतरीन इंतखाब.
21: And the winner is
22: your business being heard on the radio.
23: Become a real winner by advertising your products and services with a memorable campaign here on Link FM. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on linkfm.org or WhatsApp 07939 849 339.
24: Sheffield's very own community radio station.
25: Link FM.
26: My name is Shireen.
10: My name is Abdul Rahman.
11: My name is Sai Mudassir.
12: This is Rohan.
15: My name is Rizwan Ishfaq.
14: My name is Asham.
15: My name is Azan Mudassir.
16: This is Ariba and you are listening to Link FM.
5: Anywhere you go, Link FM is always there with you. Listen online at linkfm.org.
25: Link FM.
27: हर धड़कन की आवाज है लिंक एफएम. मोहब्बत भरा अंदाज है लिंक एफएम. सुबह की रोशनी, शाम की महफिल, हर दिल का राज है लिंक एफएम. दिल से आपके साथ
28: लिंक एफएम शेफील्ड.
8: जी वेलकम बैक टू क्रिकेट के दीवाने. ये है क्रिकेट का शो जो कि हर जुमे रात को इसी वक्त एक से लेके दो बजे तक पेश किया जाता है. मेरे साथ ओमली ज़हर अब्बास और कभी कभी इरफान खान होते हैं, लेकिन अनफॉर्चुनेटली दोनों आज नहीं, ऑब्वियसली अपने काम में मसरूफ़ होते हैं एंड इट इज़ वेरी हार्ड टू गेट टाइम के इस. तो बहरहाल वो ज़हर अब्बास साहब का बहुत शुक्रिया जो कि वक्फे से पहले हमारे साथ शामिल थे और उन्होंने जनाब जो स्कारबरा में एक एनुअल टूर्नामेंट होता है चार टीमों के दरमियान साउथ यॉर्कशायर की, तो उसके बारे में उन्होंने बात की थी और हमें आगाह किया था कि वो टूर्नामेंट कैसा रहा और हमारी परफॉर्मेंस रोदरम शेफील्ड की जो टीम गई थी उसकी क्या परफॉर्मेंस थी. अनफॉर्चुनेटली इस दफ़ा पहला ही मैच गालमन वो हार गए और इस तरह वो टूर्नामेंट से बाहर हो गए और फाइनल तक पहुँच ना सके. गो के लास्ट ईयर फाइनल खेला था और बड़ा अच्छा मैच हुआ था लास्ट ईयर, मैं तो साथ था उस वक्त और سکابرا بڑی خوبصورت جگہ ہے اور وہاں کی فش بڑی مشہور ہے. تو انشاءاللہ نیکسٹ ایئر دیکھتے ہیں, تو اگر ٹائم ملا تو ضرور میں بھی جاؤں گا اور آپ لوگ بھی, جو لوگ سپٹمبر میں جا کے, یہ سپٹمبر کے فرسٹ ویک میں نارملی یا سیکنڈ ویک میں ہو جاتا ہے, تو یو آر ویلکم ٹو جوائن کرنا. تو یہ زہیر عباس صاحب کے ساتھ جو ہے نا رابطے میں رہیے گا آفٹر دا اینڈ آف دا سیزن نیکسٹ ایئر. تو بات چلتی ہے جی, رینکنگس کی بات ہو رہی, تو آئی سی سی ٹیسٹ رینکنگس میں میں آپ کو واپس لے کے چل رہا ہوں, جس میں جو روٹ انگلینڈ کے نمبر ون ہیں اور نمبر ٹو بھی انگلینڈ کے ہیری بروک ہیں, اور ٹریوس ہیڈ جو کہ آسٹریلیا کے نمبر تین پہ ہیں, اور اسمتھ جو یہ بھی آسٹریلیا کے ہیں اسٹیو اسمتھ وہ نمبر چار پہ ہیں, ولیمسن نیوزی لینڈ کے نمبر پانچ پہ ہیں, مینڈس سری لنکا کے چھ پہ, اور بووما ساؤتھ افریقہ کے سات پہ, جیسوال ہیں جو انڈیا کے ہیں وہ نمبر آٹھ پہ ہیں. پاکستان کے سعود شکیل نے اچھی بیٹنگ کی ہے پچھلا جو ہمارا یہ سیریز رہی ہے انگلینڈ کے خلاف, تو وہ اب اس حساب سے نمبر نائن پہ آگے ہیں, اور دسویں پہ ہیں شبمان گل. بولنگ کا جہاں تک تعلق ہے تو اس میں ٹیسٹ بولر رینکنگز میں جناب بمراہ انڈیا کے نمبر ون, ہمارے اسپنر نعمان علی نمبر ٹو پہ ہیں, مچل سٹاک آسٹریلیا کے نمبر تین پہ ہیں, آنری جو کہ نیوزی لینڈ کے ہیں وہ چار پہ ہیں, آسٹریلیا کے پیٹ کیومنز پانچ پہ, جینسن ساؤتھ افریقہ کے بڑے اچھے بولر ہیں وہ چھٹے پہ ہیں, آسٹریلیا کے بولان وہ نمبر سیون پہ ہیں, رباڈا ساؤتھ افریقہ کے آٹھ پہ, ہیزل ووڈ آسٹریلیا کے نو پہ, اور نیتھن لیون جو کہ اسپنر ہیں وہ آسٹریلیا کے وہ نمبر دس پہ ہیں. آل راؤنڈرس کی بات کی جائے تو ٹیسٹ آل راؤنڈرس کی بات میں اس میں جدیجا ون, جینسن ساؤتھ افریقہ کے نمبر ٹو پہ ہیں, بین اسٹوکس ہمارے انگلینڈ کے گو کہ اب وہ ریٹائر ہو چکے ہیں وہ نمبر تین پہ ہیں, اور مہدی حسن میراج بنگلہ دیش کے بھی نمبر تین پہ ہیں, ایکول پوائنٹس ہیں دونوں کے 299. مچل سٹاک جناب وہ آل راؤنڈرز میں آگے ہیں جناب, انہوں پانچویں پہ ہیں, کیومنس تو بڑے اچھے ان کے کپتان, آسٹریلیا کے نمبر چھ پہ ہیں, مولڈر ساؤتھ افریقہ کے نمبر سات پہ ہیں, ایٹکنسن انگلینڈ کے ہمارے آٹھویں پہ ہیں, جو روٹ بھی اچھی بالنگ بھی کرا لیتے ہیں, بیٹسمین تو ہیں ہی ہیں, وہ نمبر نو پہ ہیں, تو سیٹنر جو ہیں ہمارے نیوزی لینڈ والے وہ نمبر دس پہ ہیں. نیکسٹ از او ڈی آئی, تو بیٹرز میں جناب مچل جو کہ نیوزی لینڈ کے نمبر ون پہ, کوہلی نمبر ٹو پہ, ابراہیم زڈران افغانستان کے نمبر دو, کوہلی نمبر دو پہ ہیں, تین پہ زڈران ہیں, چار پہ روہت شرما, شبمان گل پانچویں پہ, بابر اعظم پاکستان کے چھٹے پہ ہیں, اور پھر آئرلینڈ کے ٹیکٹر ہیں, اور پھر شیا ہوپ ویسٹ انڈیز کے, اور اسلانکا سری لنکا, اور کے ایل راہل ان دس آرڈر دسویں نمبر پہ ہیں. او ڈی آئی بالرز کی رینکنگ میں راشد خان اس وقت چھائے ہوئے ہیں, وہ پھر نمبر ون پہ ہیں, ہمارے آرچر جو ہیں انگلینڈ کے نمبر ٹو پہ, کشف مہاراج جو ہیں ساؤتھ افریقہ گئے ہیز آن نمبر تھری, اور شولز ہیں یہ نمیبیا کے ہیں جی, زبردست ہے, ایک ایسی کنٹری جس کا زیادہ نام تو نہیں لیکن وہ چوتھے نمبر پہ ہیں. انگلینڈ کے ہمارے عبد ال راشد ہیں وہ پانچویں پہ ہیں, سری لنکا کے ٹھیک شانہ نمبر چھٹے پہ ہیں, چھٹے پہ ہیزل ووڈ ہیں, کلدیپ یادو ہیں نمبر آٹھ پہ, ابرار احمد جو پاکستان کے اسپنر ہیں وہ نمبر نو پہ, اور سینٹنر نیوزی لینڈ کے نمبر دس پہ ہیں. آگے چلتے ہیں آل راؤنڈرز جو کہ او ڈی آئی میں ہیں, عصمت اللہ عمرزئی افغانستان کے اس وقت جو نمبر ون پہ آ رہے ہیں, سکندر مرزا زمبابوے کے نمبر ٹو پہ, محمد نبی افغانستان کے تیسرے پہ, مہدی حسن معراج بنگلہ دیش چوتھے پہ, راشد خان افغانستان کے, رشید خان جو ہیں جی وہ راشد جو ہیں وہ پانچویں پہ ہیں, بریسول نیوزی لینڈ والے چھٹے پہ, سٹنر نمبر سیون پہ, میک ملن اسکاٹ لینڈ کے نمبر آٹھ پہ, اور سری لنکا کے سارا رنگا نو پہ, اور نمیبیا کے ایراسمس وہ نمبر دس پہ ہیں. آگے جناب تیز کرکٹ ٹی ٹوینٹی, تو ٹی ٹوینٹی میں جناب اس میں اچھی خبر ہے کہ پاکستان کے صاحبزادہ فرحان بڑی اچھی ان کی بیٹنگ رہی ہے پچھلے ایک دو سال میں, تو وہ اس وقت نمبر ٹو پہ ہیں. نمبر ون پہ بدستور جناب ابھیشیک شرما انڈیا کے ہیں, اور تیسرے پہ ہمارے انگلینڈ کے ہیں فل سالٹ. ایشان کشن انڈیا کے چوتھے پہ ہیں, پانچویں پہ نسانکا ہیں سری لنکا والے. تلک ورما انڈیا کے چھٹے پہ ہیں, یادیو انڈیا کے ہی ہیں نمبر سیون ہیں, اور براوس ساؤتھ افریقہ والے آٹھ پہ ہیں. بٹلر انگلینڈ کے جناب جوش بٹلر نامے پہ ہیں, اور سیفٹ نیوزی لینڈ کے نمبر دس پہ ہیں. اچھا بالنگ کی جو ہے اس میں میرا خیال ہے کہ ابھی یہ اپ ڈیٹ نہیں ہے, کیونکہ کل کی جو خبر آ رہی ہے اس میں پاکستان کے ابرار احمد جو اسپنر ہیں ہی از نمبر ون, اور وہ انہوں نے اوورٹیک کیا ہے راشد خان کو, لیکن یہ چونکہ اپ ڈیٹ نہیں ہوئی تو اس میں راشد خان نمبر دو پہ ہیں, تین پہ ابرار ہیں, پھر بوش ہیں چار پہ, نمبر ون پہ ہیں مورن انڈیا کے جی ہاں, اور ہمارے انگلینڈ کے جو عبد الرشید ہیں وہ ہیں جناب پانچویں پہ. زمپا آسٹریلیا کے نمبر چھ پہ, بمراہ نمبر سات پہ. بمراہ میرے خیال میں زیادہ کرکٹ نہیں کھیلے ہیں, اس میں کچھ تھوڑا سی ان کے ایشوز چل رہے تھے انجریز کے, تو جس کی وجہ سے وہ ساتویں پہ آ گئے ہیں. تو مجیب الرحمان اور مستفیض الرحمان یہ نویں اور دسویں نمبر پہ ہیں. آل راؤنڈرز میں سکندر مرزا پھر سے نمبر ون ہیں, پانڈیا نمبر ٹو پہ ہیں, سیم ایوب پاکستان کے نمبر تین پہ ہیں, نیپال کے ایک پلیئر ہیں جناب ایری وہ چار پہ ہیں, عصمت اللہ عمر زئی افغانستان کے پانچ پہ ہیں, چیز ویسٹ انڈیز والے چھٹے پہ ہیں, محمد نبی افغانستان ساتویں پہ ہیں, محمد نواز پاکستان کے جو ہیں وہ آٹھویں پہ ہیں, ڈوبے انڈیا کے نمبر نویں پہ, اور شیپرڈ یہ دسویں پہ ہیں ویسٹ انڈیز کے. یہ دیکھا جائے تو جناب اٹس گڈ نیوز کہ پاکستان کے کچھ بیٹر بھی اور بولرز بھی دے آر امونگ دا فرسٹ تھری. تو بڑی تو آسٹریلینز انگلینڈ اور میں سمجھتا ہوں کہ انڈیا والے زیادہ چھائے ہوئے ہیں اس میں. اینی وے جتنی کرکٹ کھیلیں گے جتنی اچھی پرفارمنس دیں گے تو دے ول گو اپ. تو لیٹسٹ اسکور بھی آپ سے میں شیئر کرتا چلوں جو کہ میچز اس وقت کھیلے جا رہے ہیں. تو لائیو اسکور میں آپ کو بتا رہا ہوں جناب کہ جو سری لنکا کا ٹور ہے انگلینڈ کا وہ سری لنکا کی بیٹنگ جاری ہے, انہوں نے 16.3 اوورز میں 80 ہو گیا ان کا اسکور, اور ایک کھلاڑی ان کا آؤٹ ہوا ہے. دوسری طرف جناب اننگز بریک ہے اس وقت ساؤتھ افریقہ اور آسٹریلیا کی. جیسے کہ پہلے بتایا تھا ساؤتھ افریقہ نے پہلے بیٹنگ کی اور 297 کیا انہوں نے, اور آسٹریلیا بھی آفٹر دا بریک اپنی اننگز کھیلیں گے. تو سری لنکا یہاں پہ انگلینڈ میں ٹور کر رہا ہے, اور انفارچونیٹلی اتنی اچھی ان کی کارکردگی نہیں رہی. دے وا وائٹ واشڈ ان دا ٹی ٹوینٹیز, اور جو پہلا او ڈی آئی تھا وہ بھی وہ ہارے ہیں. تو آج دیکھتے ہیں کہ آج کی ان کی پرفارمنس کیسی رہتی ہے. تو اٹس گڈ کہ کرکٹ از بینگ پلیڈ آل اوور دا ورلڈ. تو میں ابھی آپ کو پاکستان کا جو اسکیڈول ہے وہ بتاتا ہوں کہ ان کا, کیونکہ اس پاکستان کے اگلے چند مہینے کافی امپورٹنٹ ہے. پاکستان کا جو فرسٹ کوارٹر فائنل ہے وہ ایشین گیمز کی میں بات کر رہا ہوں جہاں پہ کرکٹ ہو رہی ہے. پاکستان کا یہ کوارٹر فائنل ہوگا جناب جو ابھی ٹیم کا فیصلہ نہیں ہوا, اور یہ 28 تاریخ کو ہوگا. تھوڑا سا ٹائم بڑا آڈ ہے, یہ رات کو 1 بجے میچز کیونکہ جاپان میں ہو رہے ہیں تو ٹائم ڈفرینس کی وجہ سے یہاں ہمارا رات کے 1 بجے ہوتے ہیں تو میچ وہ شروع ہوتے ہیں. تو بہرحال جو ڈائی ہارڈ کرکٹ فینز ہوتے ہیں وہ ان کے لیے ٹائمنگ کا کوئی نہیں ہے, دن میں سو لیتے ہیں اور رات کو پھر یہ میچ دیکھ لیتے ہیں. لیکن جو لوگ کام کر رہے ہوتے ہیں ان کے لیے اٹس کوائٹ ڈیفیکلٹ کہ وہ اپنا کام بھی مطلب لیٹ چھوڑیں اور پھر اس کے بعد مزید 2-3 گھنٹے بیٹھ کے میچ دیکھیں, تو ذرا مشکل ہوتا ہے. اینی وے پھر اب پاکستان کو ٹور کرے گا جناب سری لنکا. یہاں سے سری لنکا کی ٹیم جب انگلینڈ سے بھی یہ میچز کھیل کے اپنے جائے گی تو پاکستان میں ان کا جناب 3 T20 के मैचेस हैं, वो तीनों के तीनों रावलपिंडी में खेले जाएंगे। ये 9 अक्टूबर से शुरू होंगे, तो इनके टाइमिंग जो हैं वो हैं हमारे यहाँ पे 4 बजे शाम के, तो उस हिसाब से देखा जाए तो इट्स ओके। अलमन जी हाँ, 4 बजे हमारा यहाँ का टाइम होगा ये उनका। फिर सेकंड मैच भी इस्लाम वहीं होगा पिंडी में 11 तारीख को संडे, और थर्ड मैच वुड बी सेम वेन्यू 13th अक्टूबर। इसके बाद यह है कि ODI की एक सीरीज़ होगी जिसमें 3 टीमें खेल रही होंगी, तो जिसमें इंग्लैंड भी पाकिस्तान पहुंच जाएगा। तो इनके मैचेस जो हैं वो पहले 2 मैचेस जो होने हैं वो तो मेरे ख्याल पिंडी में ही होंगे, एक संडे 18 अक्टूबर को पाकिस्तान श्रीलंका का होगा और फिर 20 अक्टूबर को पाकिस्तान इंग्लैंड का होगा। तो गुड, फिर आगे पे ये लाहौर में इनके कुछ मैचेस होंगे, ये पाकिस्तान इंग्लैंड का 25 अक्टूबर 27 अक्टूबर को, फिर पाकिस्तान और श्रीलंका का होगा, और ये जब ख़त्म हो जाएगी ODI सीरीज़, तो इसके बाद मैचेस पाकिस्तान में इंग्लैंड तो वापस आ जाएगा, श्रीलंका वहाँ पे 2 टेस्ट मैच खेलेगा, और ये दोनों एक टेस्ट लाहौर में और एक पिंडी में होगा। तो प्लेंटी ऑफ क्रिकेट, और बाकी फिर नेक्स्ट ईयर की पाकिस्तान का स्केड्यूल आ रहा है। पाकिस्तान इज़ कमिंग टू इंग्लैंड टू प्ले आई थिंक सो 5 ODIs, और बड़ी अच्छी बात है ये कि चलो 5 ODIs यहाँ पे खेलेंगे जस्ट बिफोर द वर्ल्ड कप जो के नेक्स्ट ईयर होना है। तो गुड, ये पाकिस्तान के अर्ली सीजन में ही आ जाएंगे, मई में आ जाएंगे, और ये 15 मई से लेके और उनके जो मैचेस हैं जनाब 26 मई तक होंगे, और इस तरह काफ़ी क्रिकेट होगी शुरू हो है स्टार्ट ऑफ द सीज़न नेक्स्ट ईयर। पाकिस्तान वर्सेस इंग्लैंड, इनके मैचेस साउथहैम्पटन, मैनचेस्टर, लीड्स और चेस्टरली स्ट्रीट और कार्डिफ, यहाँ खेले जाएंगे। तो गुड, क्रिकेट जितनी मतलब यहाँ पे हमारे पाकिस्तानी, ऑल दो मैं अभी ये जो टेस्ट पाकिस्तान और इंग्लैंड का हुआ था, मैं गया था देखने के लिए लास्ट टेस्ट मैच जो कि एजबेस्टन में हुआ था, और तीसरे दिन का खेल था, और वही एक दिन था जिसमें पाकिस्तान ने, मैं समझता हूँ कि थ्रू आउट द सीरीज इतनी अच्छी बैटिंग नहीं की थी जितनी उन्होंने उस दिन अच्छी बैटिंग की, बाबर भी चले और शान मसूद भी चले, लेकिन सबसे अच्छी बात जो थी ना वो रजाउल्लाह जो नया खिलाड़ी है उसने ज़बरदस्त बैटिंग की थी और बड़ा दिलेराना खेला था वो, और उसने इनिंग डिफीट से पाकिस्तान को बचाया, लेकिन अच्छी बैटिंग करते हुए, अच्छी लीड, इतनी अच्छी लीड तो नहीं थी कंपेयरिंग का, सिर्फ अभी तीसरे ही दिन था, तो इंग्लैंड ने वो स्कोर नेक्स्ट डे बड़े आराम से बल्कि पूरा कर लिया था। तो एनीवे, पाकिस्तान को भी मौका होगा जब अब इंग्लैंड जाएगा पाकिस्तान में, वो के ODI खेलेंगे, लेकिन बदला लेने का कहते हैं ना जी, बदला लेंगे हम। तो आप लोग क्या समझते हैं कि पाकिस्तान की टीम इतनी ताकतवर है कि वो अपने होम ग्राउंड पे, लास्ट टाइम तो होम ग्राउंड पे इंग्लैंड को उन्होंने जनाब टेस्ट सीरीज में हराया था, लेकिन विकेट्स का जो मैं कहता हूँ जी, विकेट बनाई जाती है वो तो ऑब्वियसली एडवांटेज होता है होम टीम को कि वो कैसी विकेट बनाएं। तो यहाँ पे अभी जो ये टेस्ट सीरीज है इसमें देखा कि देवर नॉट स्पिनर फ्रेंडली, बल्कि जो तेज़ गेंद करते हैं और जो मीडियम पेसर्स हैं उनको हेल्प की विकेट्स ने, और इंग्लैंड के पास अच्छी अटैक थी बॉलिंग की, और उनको मेरा ख्याल उन्होंने बड़ा अच्छा होमवर्क किया हुआ था पाकिस्तानी बैट्समैन के लिए कि ये इनकी कमज़ोरियाँ क्या हैं, और उनको जनाब वो उसी हिसाब से बॉलिंग करा के उन्होंने ये सीरीज़ बड़े आराम से जीती। वो कि पाकिस्तान के इन पैचेस जो बॉलर्स थे हमारे, ख़ास करके मोहम्मद अब्बास, उन्होंने अच्छी बॉलिंग कराई, और एक स्पिनर भी हमारे रजा शायद गलन क्या नाम था, वो तो हाफ वे ही उनको उन्होंने भेज दिया वापस। तो बहरहाल क्रिकेट, पाकिस्तान की क्रिकेट का ये तो एक अलमिया है कि कुछ ना कुछ खबरों में पाकिस्तान रहता है इस हवाले से कि जी कोई प्रॉब्लम्स हो जाते हैं, कभी डिसिप्लिन के प्रॉब्लम्स आ जाते हैं, कभी कुछ और प्रॉब्लम्स आ जाते हैं, तो لیٹس ہوپ کہ پاکستان اوورکم دیز پرابلمس, اور ان پرابلمس کی وجہ سے پاکستان کی جو کارکردگی ہے گراؤنڈ کے اندر وہ زیادہ اس میں میں یہ سمجھتا ہوں کہ متاثر ہو جاتی ہے, اور پھر پلیئرز جو ہیں وہ اتنی اچھی اپنی پرفارمنس نہیں دیتے. تو آلویز آئی سے کہ پالیٹکس شوڈ بی لیفٹ آؤٹ آف آل دا گیمس, اور ان پرٹیکولر کرکٹ میں جب پالیٹکس زیادہ آ جائے گی تو اٹ ول بی دا کنٹری ہو ول سفر, ہماری ٹیم جو ہے وہ سفر کرتی ہے. تو آئی ہوپ بیٹر سینس پرویلز, دا بورڈ ہے جو چیئرمین صاحب ہیں اور باقی جو ان کے سارے ساتھی ہیں بورڈ کے اندر, دے ایسا کوئی اچھا ایک اسٹریٹجی بنائیں کہ پلیئرس کو اپنے ساتھ لے کے چلیں, اور اس میں جتنی اگر کوئی سیاست ہو رہی ہے تو اس کو ونس فار آل ختم کر دیں. اٹس گڈ کہ ابھی لیٹلی انہوں نے جناب جو ینگ پلیئرز ہیں ان کے لیے بھی ایک کانٹریکٹ سسٹم شروع کیا ہے. آئی تھنک دیٹس گڈ فار کرکٹ, جب لڑکوں کو یہ سمجھ ہو کہ جی ہماری جو اوبویسلی گیم میں پیسہ ہے, اور جب آپ کو پیسہ ملے اور آپ کو اور کہیں بھاگ کے نہ جانا پڑے تو اپنے ملک کے لیے آپ کھیلیں. ابھی کرکٹ اتنی زیادہ وہ پروفیشنل ہو چکی ہے کہ آپ کے پاس دنیا کے ہر کونے میں جناب لیگز ہو رہی ہیں, اور شارٹ فارمیٹ میں ہو رہی ہیں 2020 کی, تو اس میں پیسہ زیادہ ہے, لوگ پریفر کرتے ہیں کہ وہاں چلے جائیں, ہم ایک شارٹ اسٹنٹ لگاتے ہیں اور اچھا پیسہ کما لیتے ہیں. تو اگر پاکستان میں اس چیز کی پلیئرز جو ینگ پلیئرز خاص کر کے ان کو ایک کانفیڈنس ہو کہ جی ہمیں یہاں پہ اگر ہم یہاں کھیلیں گے تو ہمیں اچھی قسم کے مطلب جو ایک پیسے ملیں گے, تو دے ول ڈیفینیٹلی پٹ دیئر مور ایفرٹ ان ٹو اٹ کہ ان کا کانٹریکٹ جو ہے وہ کیٹیگری اچھی کیٹیگری میں چلا جائے. اور تو اٹس اے گڈ سائن کہ یہ انہوں نے کیا ہے پاکستان نے. تو باقی ملکوں میں دیکھیں, سب میں جو ہے وہ پلیئرس خاص کر کے انڈیا میں دیکھیں, ابھی ان کے اتنی آئی پی ایل ہے, پھر اور ان کی جو لوکل ڈومیسٹک کرکٹ ہے جو نہیں اس میں ان کی رنجی ٹرافی ہے, اور بھی کوئی ٹرافیز ہیں ان کی جو چلتے ہیں 4-day میچز اور